0: بسندہ جی کال تے کہہ رہا ہلو السلام علیکم شوکت علی جکھرانی صاحب جیکب آباد جو ہواؤں کی ہیں بھلا گرمی گھٹی ہے نا
1: بالکل گرمی گھٹ گئی بالکل صحیح ہے موسم
0: ہاں اتر جی ہوا لگی تھی
1: سر اتر جی میں کان تھی لگے بس یہ موسم صحیح
0: تھی بھیا بس انشاءاللہ جلدی جلدی ہاں اتر لگو تھی تو بٹائی سائیں چھو تو سر ڈسریا پاند اتر لگاؤ پریم تو کرن کاند سائیں سائیں سکھاؤں کیا
1: جی بالکل
0: اواں سکت بھی کیر کیر پیو بدے
1: رستم پاور آئے منیر احمد سیال سکندر علی سمبانی سکندر علی سمبانی
0: مہربانی مٹھا مانو لکھ تھوڑا تا جا جی مزید خواتین حضرات جی ایف ایم 88 ریڈیو نیٹورک جا اٹھائی چینل اما سا آن ایئر آئے جی ایف ایم ریڈیو نیٹورک جا اٹھ چینل یعنی سکھر لڑکانو میرپور خاص مورو مہراپور سکرنٹ مٹیاری ماتلی اسٹوڈیوز میں ایک ہی وقت وہاں جو شو ہے سندھڑی جی شام ڈسندی کال تے کہہ رہا سا گھر ہلو السلام علیکم جی کیر صاحب کتاں کا کیرتر جبل کا منظور حسین چانڈیو صاحب ویلکم چاہا سی تاں کے تاں سا گھر بھی کیر پہ بدے جی جی مہربانی سبنی جی
1: اوکے خدا حافظ
0: تھینک یو اللہ حافظ اللہ حافظ اللہ حافظ جی دوستو مہربانو قدردانو بہنرو بھارو بڑی 334 25 786 تے کال تے رسنا سی کیر ہے ہلو السلام علیکم
2: وعلیکم السلام
0: کیر صاحب ہیں کتھا کا
2: جی سر ساجد چانڈیو جو گانا کیتھر جبل گاؤں
0: چھا حال ہے چانڈیو صاحب خوش ہے ہو ٹھیک ہے ہو
2: کیر کیر لامان دعاوں نے
0: ہاں ہمارا سکر بھی کیر پہ بودھے ساجد
2: جی میں بھاو آجد حسین چانڈیو
0: ہاں
2: جو نظر حسین چانڈیو ہے منظور حسین چانڈیو
0: مہربانی سبنی جو
2: جی ایکڑو نالو یا رہا سر
0: تکڑو وچی وچی نا نالو
2: میں جو پیارو پہنے بھاو بابر حسین چانڈیو
0: مہربانی مہربانی لکھت ہو رہا لکھت ہو رہا خوش ہو جو آباد ہو جو
3: خوشخبری لیزر ہیئر ریموول غیر ضروری بالوں کو ختم کرنے کا جدید حل اب فکر چھوڑیے آپ کے شہر مہراب پور میں گمس اسپتال گمبرٹ جلد کے مشہور ڈاکٹر بشیر احمد میمن لے کر آئے ہیں چہرے بازو ٹانگیں اور پورے جسم کے غیر ضروری بالوں کو ختم کرنے کے لیے محفوظ اور مؤثر ٹریٹمنٹ بار بار ویکس اور شیونگ سے نجات نرم صاف اور خوبصورت جلد کم وقت بہترین نتائج اب غیر ضروری بالوں کی فکر ختم لیزر ہیئر ریموول کے ساتھ آج ہی رابطہ کریں روشن اسکن الرجی اینڈ لیزر کلینک نزد ریلوے فاٹک اکسا مسجد تھری روڈ مہراب پر 0300-335-69 مہراب پر این بھرپاسے جی عوام لائے خوش خبری پیٹرول جے خرچ مان جان چھڑایو این روز جے خرچ کھان بچو اے ون آٹوز پرانی سندھ بینک بلڈنگ مہراب پر تا سپر اسٹار الیکٹرک بائک خرید کریو اسپیئر پارٹس ائی ماہر مکینک جی سہولت پن موجود ہے ان سا گڈ سندھ شادی ہال سا گڈو گڈ اے ون آٹوز تھری روڈ مہراب پور میں برانچ 2 تے میٹرو الیکٹرک بائک الیکٹرک رکشا پیٹرول لوڈر رکشا ائی سی این جی رکشا پن دستیاب آہن رابطے لائے ملک خوشی محمد 0302-3295-894 ائی فیس محمد پہیار 0300-311-89-56 اے ون آٹوز مہراب پر نالو آہے اعتماد جو خوبصورتی جو اصل راز صرف ڈی اسکن بیوٹی کریم ہن میں موجود وائٹامن ای بیڈز ایں جدید مائکرو بیڈز فارمولو اواں جی اسکن کے بنائے نکھری ایں چمکدار صرف بن ڈیہن میں ڈارک اسپاٹس کے کرے ختم ایں دیے قدرتی اصلی گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر ڈیہ جو شو ا پروڈکٹ بائے بایوکون انٹرنیشنل پاکستان
4: عاشق ہونڈا شو روم مہراب پر ایٹلس ہونڈا موٹر سائیکل چوک پر اعتماد आईबा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट दे दस्तियाब है। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी है। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन्य थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिलाए आसिम हुसैन आराई 03073592120।
3: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज एक्सोसोम्स एंड PRP ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार मजबूत बनाए नए बालों की निशोनुमा में मदद दे बालों को घना और सेहतमंद बनाए घने मजबूत और खूबसूरत बालों के लिए आज ही रابطہ करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद खरी रोड मेहरापुर 03003385569।
5: अरे न खुश और बीरोनो की स्किन हर इन्हीं जलाए छा डैमेज एंड डल स्किन के कयो आउट पर यू किए तो के खपे सुपर वाइट राइस कॉलेजन ब्यूटी क्रीम जेह में आहिन चावरन जो खूबियों आई कोजिक एसिड फॉर्मुलेशन जो जिल्द के रिस्टोर करे उन जी नमी के लॉक करे आई चामरन जो खूबियों जिल्द मा फाइन लाइंस एंड झुरन के घट कन आई रिंकल्स के घट करे सिर्फ ट्रिम नीहन में जिल्द के बढ़ाए नरम मुलायम आई ब्राइट उन सा गरुगत सुपर वाइट ब्यूटी सीरम जैं जी हर कतरे सा चेहरे के मिले वधिक खूबसूरती हर दिन रहो ब्यूटीफुल सुपर वाइट राइस कॉलेजन ब्यूटी क्रीम अ प्रोडक्ट ऑफ अक्सा कॉस्मेटिक्स।